0: जी जी ठीक छो ठीक छो सही छो। हाँ रेडियो तो वक्की जे डॉक्टर साहब तसले जवाब राखी जी सही छोला डेरा मनने जी शुक्रिया डॉक्टर साहब दा करूर जमुरा गलेव देव जी ज कल हम गर्जम या दासी पचड़ी बा निगर्जम नु माता पसा गसलु की तकलीफ वी जी
1: जी बिल्कुल दो वजन जिकम दे गड़ेर ज्यादा थे उम्र दुमरा न दे वजन ज्यादा थे दे पल वजन कम की दा वखे कबाब कुन्ना वगैरह अंडे दाई नुखुरी बीबी बांधे ब्लड प्रेशर बांधे नजर उसाती नो इंशाल्लाह इंशाल्लाह दा तकलीफे खत्म शी
0: जी जी डेरा मनन जी शुक्रिया थैंक यू सो मच। बिल्कुल उम्मीद लरम चिदा का रोरबा डॉक्टर साहब दगा खबर बांधे में पेशी हुई जुकुम एहतियाती तदाबीर तासुता ओखदल दगा जुकुम खुराकुन तासुता ओखदल ची देना तासु परहेज गबी अग्रण और सर तकरीबन आगा खत्म दो के रास्ते शरीक कवे जी बस जमु जी
1: वही ची पूरा ची पजल की दी
0: आ जी वाह
1: ब्यागूर ची पजल की दी जाए गमो कना तराश ची वो लार द नजारे गमो कना
0: वाह वाह बहुत आला
1: और डग जाम यमा डग जाम यमा द सबर हो ब्या हम स्ताद खातेरा
0: वाह वाह जी
1: डग जाम यमा द सबर हो ब्या हम स्ताद खातेरा पजमक में गुजार का ची तावे गमो कना
0: ओहो डेरा ला जी
1: यो वक्तो چه کتو با دی ملکون روانه ول یا وقتو چه کتو با دی ملکون روانه ول زغس را ترا مخ که چه غرزه گمو کنه
0: دیر خجه دیر خ
1: او داستا دا تلو نپس بزو هم دا سلیوانیم
0: واح
1: داستا دا تلو نپس بزو هم دا سلیوانیم
0: واح
1: پا تش لاس پا دا وقت سر جنگی گمو کنه
0: دیر خجه دیر خ
1: آخر که ویچ منصورا منصورا چه می تل دا زلپ تل کی اسا تلی چی می تل دا زلپ تل کی اسا تلی اسوایا چی پا لو با دی دردیگ ما او کنا
0: دیر خج دیر خا
1: اجاد را که تالا پامان

कैसा सुमर दी पर इंग्लिश को जोड़ा भाई ब्याह में ऑप्शन दी था सके कप उर्दू की जोड़ा भाई उर्दू की तास तो इजी लगी आगे तास तो जोड़ा बोली शे हो जब अपन तरफ ना रखो मां चाहे तो मैं चाहता सुद दो हरफ वाला हुआ है चाहे तो वाइम चाहता सुद त्रि हरफ वाला हुआ है दगा रंगे चाहे तो वाइम चाहता सुद पिनजो हरफ वाला हुआ है मनन में पता लगी जनाब द चा नॉलेज सुमर ज्यादा मतलब चा सुमर अल्फाज मौजूद थी आगे तास के ذخیرہ द अल्फाज वा सुमर दा सुमर अल्फाज तास के मौजूद थी दा बनन पता लगी सही दा देन मामा दा अंदाज लगी चेहरा द बडग्राम जो सुमर खलक दी आगा سمرا نالج بلدی سمرا علم چکم دے اگر سکے موجود ہے نو دیکھے بتا سکے نالج چکم دے اگر زیات راز ما دے پروگرام مقصد بدا شی یا دے پروگرام مقصد ایک چول کہ ما دا گدے چہ تا تست سن س علم را کول سس پ علم کے لگا لگا اضافہ کول گورے کل چ انسان سکے الفاظ موجود وی کنا نو خبر کے گدے بس مشکلات نی وی خبر اگے بالکل فٹافٹ چ دے گا کول شی خو من خبر کن خلو ولی من خبر ولی نش کول اگے وجہ دا وچ مس کے الفاظ کے می وی مس کے الفاظ فقدان وی مس کے الفاظ چکم دے گدی زیات لمیٹڈ وی کنا دے دی وجہ نا مطلب یہ خبر ہے کہ شی کولے خبر ہے کہ دغه موږ بیا اون خلو دو خبر یو کو بس بیا المخدا نو خبر کول ناراضی نو غی وجہ دوی چې موږ کده الفاظ ذخیره نوی موږ کده زمغه وکرب للی چې کومدا اغه ډیر ځات ویک وی نو سو جناب نن چې کوم پروگرام دی اغه نالجبل دی صحیح ده نو بالکل جناب خودی سره سره لکه بدا فنی ټایپ ته بوزو فنی بسنګ بوزو فنی چې کوم دی جناب هغه داسې انداز کې بوزو تاسو به راځی هغه تاسو خپل مرضی ده صحیح ده کوم کالر راشي هغه با یو نه یو فنی ایکټینګ چې کوم نه لازمن کوي لکه مثال طور پر یو کس راشي هغه د پښو आवाज وخیز کی داسي دغه شانتي یو کس داسي راشي لکه تاسو اوس ګوره جګ دې کړم او جګ کې تاسو او بچ کوم نه ګلاس کې چې هغه आवाज سي راځي هغه شانتي आवाज وخیل شي یا دغه شانتي دروازه چې ګلابي کېږي आवाज हम किसी राजी के ना नुआगा शंदी तासु को बोले शे या दे सरस सरा द पांगा ची कुम्चुरी का शोर आवाज ची राजी आगा शंदी आवाज को बोले शे या दे सरस सरा मोबाइल में ची रिंग वगैरह राशी आगा शंदी आवाज को बोले शे या दागा शंदी पैच इंसान पर टावी के ना उस किताब ची तासु को ला दासी पान आड़ वे दासी तासु बोले लगा आवाज लगा पैच जैसे पर डाउम्स लगा आवाज बता उस राजी के ना दासी दास आवाज तासु मास्टर श्री कोल शे खुया आवाज बल लाजी मन आगा तासु मन डिपेंड के कम आवाज तासु मास्टर श्री कोल वाड़े यो बदावी और यो दे सरस सरा दासी को ला सको ला टेंशन नो दे अगेन بعد بتاسو بیا بالکل جناب کم زم چھ کم گیم فارمیٹ تے 10 سیکنڈز کی بتاسو میکسیمم سمرا ورڈز ویلی شی سمرا الفاظ سی دی بتاسو ادا کولی شی نو بیا ما تہ پتہ لگی جناب ٹک ٹاپ 3 چکم دی دا ٹیم زبر لخوا او ٹاپ 3 دا ٹیم زیر لخوا کم کم زمگا اوریدن کی نو دا مو تہ پتہ لگی جناب نو نن ما تہ دا پتہ لگی شیر تاسو سمرا نالج ویلی ہے ہنی وے جناب چھ چھ تہ سمجھ را گلے دے چھا تو سمجھ رہا غلط مڑا او دے سمجھنا میں زندہ یو خبر رہا لا یہ سمجھ آتی نہیں مجھ کو میں سمجھاؤں تو میں کیسے سمجھ آتی نہیں مجھ کو میں سمجھاؤں تو میں کیسے بس تم اتنا سمجھ جاؤ میں تمہیں اپنا سمجھتا ہوں ہائے ہے نا تو سو جناب ساسو کالز او دغه رنگ ساسو میسیجز دعوت پروگرام برخوی او لگ دغه سو ناورو کم سونگ جناب کم سونگ مڑا سب زبل سونگ گورو میں ایک چول کے دغا سونگ دے کنا دانا دے بلکہ دال اندنے والا دے کسی آئی تنک پلیش اکر دا دغا دے دغا دے رامینان دشے آہا جی جو میں نے ڈواب رکھنے بعد بیا کب لگو سیدیم بیاسا سو کال طرف تا دغا رنگ ساسو میسی طرف تا برازم سیدیم

0: वेलकम बैक जनाब, ये वाली व्यापारों के वेलकम खुश आमदेद जी आई नो खैर रोल है ओ बिल्कुल कर गलत से मसले की मारा है ना बस दाखो जवान सर तड़ेली खबर दी मारा बस आवाज ओके देखे ना उस रात हुई आवाज ओके देखा उस पर आवाज ओके हुई हाँ खैर मारा टेंशन माले न कर गलत से की हाँ बस देर उखना बाद मसला रखा लजमा प्रोग्राम के मारा बिल्कुल जनाब शर्म आता रख लला पीछे आवाज बिल्कुल ओके दे रहे मदन को बिल्कुल जनाब कॉल तरफ से जू गुरु मुस्तफा प्रवान के कल कौन के सुख दिया था कमजे ने दीजिए अस्सलाम वालेकुम
1: सलाम कल अस्सलाम वालेकुम
0: वालेकुम अस्सलाम जनाब सुख दा कमजे ना
1: मां खबर को
0: मां हां खबर के मां हां प्रवान के दार कले सडे मशी बखैर आले भाईओ मां हां नी दार तो गेम आसान दे ग्रांदे
1: बराबर
0: दे बराबर दे ना सही दा दस हो टीम जबर की राज है नो बिल्कुल रुम्बी आवाज और गने बाद दबिया जो हुरूफ वाईम सही दम
1: सही दा
0: जी
1: म्याओ
0: जबरदस्त जी माँ दे सलोर हुरूफ वाले सही दम सलोर
1: सलोर
0: आ सलोर सलोर
1: सही दा कुर्सी दरवाजा आसमान जमीन किला दराज बोर्ड टेबल लाइट सूरज चांद फ्रिज माहा किताब काटी
0: ओ जबरदस्त पूरा 20 पॉइंट मिला शिवी दी माहा ډیر زیاته مننه کوم تم را زبردست انداز کې عادی ته کمال وی دی ته کمال دی دی مطلب دا دی ټیلنٹ دی دا ټیلنٹ دی صحیح ده ډیر مننه کوم ماها خوشاله تاسو کې بالله حافظ جی واو دا و ماها جی دی ته کمال وی خام دیده کمالی مڑا داسی اوسے پروان دا چار چاند لگاو کنا اوسے پروان دا چار چاند لگاو بھائی دے اوپے گلخل گروپ لائن میں سکتے ہو دا کم زینہ دی السلام علیکم جی وعلیکم السلام جناب یہ لسکتے کم زینہ
1: جی وقاس بیتا ہو رہے
0: وقاس پروان بٹے موڑی وقاس پروان کو دار کلے سڑے میں شی بخیر آلے وائیو وقاس ہوتا خی جوان مخورا وان دے جی تو خوبا ٹیم زبر کے راضی کنا
1: جی
0: جی وکاس سٹارٹ والا اولنا آواز بیا کے دبا دو دور فوائے ما زبردست زبردست او دل پر حروف چکم جگہ درے او درے ہونا شابا
1: انگلش کے ام جی
0: انگلش کو ویزا آواز کٹ کی گئے آواز کٹ کی گئے وکاس دوبارہ ہوئے آواز کٹ کی گئے
1: The who is you in can yes or was not.
0: زبردست پورا 16 پوائنٹ تے ملاو شیوی دی وقاصا ڈیرہ جدا من نہ کو خوشحال رہتا اسے اوکے بھائی اللہ حافظ جی بالکل جناب دام سر وقاص ہاں ہاں جی